हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। ताउनु श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् रोबिन शर्माको स्वरमा।

0: प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र बपालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। लोकसभा अध्यक्ष, रक्षा मन्त्री र विदेश मन्त्रीद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ट कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड़ माके नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको शुरूआत गर्नुभयो। अनि भारतले केरलमको कोचीमा भोलिदेखि शुरू हुने 2 दिने ब्रिक्स महिला मन्त्री स्तरीय बैठक आयोजना गर्ने भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। बैठकको क्रममा द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गरियो र दुई देशहरू बीचको व्यापक रणनीतिक साझेदारीमा नयाँ गति प्रदान गरिएको छ। दुई नेताहरूले पारस्परिक हितका क्षेत्रहरूमा सहयोग बढाउन सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले 2018 भारत र इन्डोनेसिया बीच स्थापित व्यापक रणनीतिक साझेदारी प्रगतिको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनुभयो। जकार्तामा राष्ट्रपति प्रबोवो सुबियान्तोसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले बढ्दो पारस्परिक विश्वासले रक्षा, सुरक्षा र समुद्री क्षेत्रमा सहयोगलाई बलियो बनाएको र दुवै देशले रक्षा आदान प्रदान, आपदा प्रबन्धन सहयोग र औद्योगिक सहकार्य विस्तार गर्न सहमत भएको उल्लेख गर्नुभयो। श्री मोदीले यो साझेदारी विकास, सुरक्षा, प्रविधि, संस्कृति र शिक्षा लगायत धेरै क्षेत्रहरूमा अगाडि बढ़िरहेको बताउनुभयो। द्विपक्षीय सम्बन्धको भविष्यको बारेमा उहाँले भारत इन्डोनेसिया साझेदारीमा आजबाट नयाँ सुनौलो अध्याय शुरू हुने घोषणा गर्नुभयो।
2: 2018 में बनी हमारी कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप आज एक नई उड़ान ले रही है। हम डेवलपमेंट, सिक्योरिटी, टेक्नोलॉजी, कल्चर और एजुकेशन हर क्षेत्र में महत्वपूर्ण कदम बढ़ा रहे हैं। मुझे विश्वास है आज से भारत इंडोनेशिया साझेदारी का एक सुनहरा अध्याय शुरू होगा और इस सुनहरे अध्याय का बहुत बड़ा सकारात्मक प्रभाव 21वीं सदी की दुनिया पर होगा, पूरी मानवता पर होगा।
1: प्रधानमन्त्रीले आज हस्ताक्षर गरिएको सम्झौताले भारतको उच्च गुणस्तरीय र किफायती औषधिहरू इन्डोनेसियाका जनताका लागि अझ सजिलै पहुँचयोग्य बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, भारतले इन्डोनेसियाली डाक्टर र स्वास्थ्य सेवा पेशेवरहरूको क्षमता निर्माणमा योगदान पुर्याउनेछ। उहाँले उल्लेख गर्नुभयो, भारत विकसित गहुँको बिउको आपूर्तिले इन्डोनेसियाको खाद्य सुरक्षालाई बलियो बनाउनेछ र दुवै देशहरूले दिगो कृषि र कृषि प्रविधिमा उत्कृष्ट अभ्यासहरू गर्नेछन्। श्री मोदीले उल्लेख गर्नुभयो, दुवै पक्षले महत्वपूर्ण खनिज र स्टीलको लागि आपूर्ति श्रृङ्खलाहरू बलियो बनाउन महत्वपूर्ण सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले एक समारोहमा उहाँलाई उक्त पुरस्कार प्रदान गर्नुभयो। यसअघि प्रधानमन्त्री मोदीलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो, जहाँ बालबालिकाहरूले दुवै देशको राष्ट्रिय झण्डा फहराउँदै गरेको देखिन्थ्यो। त्यहाँ उपस्थित बालबालिकाहरू

0: ले प्रधानमन्त्री श्री मोदी र राष्ट्रपति प्रबोवो सुबियान्तोलाई न्यानो स्वागत गरे। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्न प्रतिनिधि मण्डल स्तरीय वार्ता गरे र व्यापार, रक्षा, समुद्री सुरक्षा, डिजिटल प्रविधि, स्वास्थ्य, शिक्षा र सांस्कृतिक आदान प्रदानमा सहयोग बढाउने तरिकाहरूबारे छलफल गरे। वार्तापछि धेरै सम्झौताहरूमा हस्ताक्षर गरियो। प्रधानमन्त्री मोदीले यो भ्रमणलाई भारत इन्डोनेसिया सम्बन्धमा नयाँ अध्यायको शुरूआतको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, दुवै देशहरू इन्डो प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र विकास सुनिश्चित गर्न मिलेर काम गर्न प्रतिबद्ध छन्। लोकसभा अध्यक्ष ओम बिरलाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिङताङ आदिपूर्ण अफ द रिपब्लिक अफ इन्डोनेसिया प्रदान गरिएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा लोकसभाका अध्यक्षले भन्नुभयो, यो प्रतिष्ठित पुरस्कारले भारत इन्डोनेसिया साझेदारीलाई अझ बलियो बनाउँछ र द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न र क्षेत्रीय तथा विश्वव्यापी सहयोगलाई अगाडि बढाउन प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वको मान्यताको रूपमा काम गर्दछ। रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान इन्डोनेसिया गणराज्यको बिन्ताङ आदिपूर्ण प्रदान गरिएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले यो असाधारण सम्मान प्रधानमन्त्री श्री मोदीको दूरदर्शी नेतृत्व, परिवर्तनकारी राजनेता र पारस्परिक विश्वास, सम्मान र साझा प्रगतिमा आधारित विश्वव्यापी साझेदारीलाई सुदृढ पार्दै भारतको राष्ट्रिय हितलाई अगाडि बढाउने अटल प्रतिबद्धताको शक्तिशाली मान्यता भएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्डोनेसियाको बिन्ताङ आदिपूर्ण पुरस्कार प्रदान गर्नु सबै भारतीयहरूका लागि अत्यन्तै गौरवको कुरा भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर जयशंकरले यो सम्मान भारतको व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्न र भारत आसियान सम्बन्धलाई सुदृढ पार्न प्रधानमन्त्री श्री मोदीको निरन्तर प्रयासको प्रमाण भएको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले समृद्धिको वास्तविक सुन्दरता, नम्रता र निस्वार्थ सेवामा निहित रहेको बताउनु भएको छ। संस्कृतको एउटा श्लोक सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, सफलता तब मात्र साँच्चै अर्थपूर्ण हुन्छ जब यो जनकल्याण र समाजको कल्याणको भावनाबाट प्रेरित हुन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ड कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। आफ्नो सम्बोधनमा राष्ट्रपतिले यस वर्ष डुरान्ड कप, प्रेसिडेन्ट कप र सिमला ट्रफी जित्न नयाँ टोलीहरूले प्रतिस्पर्धा गर्ने उल्लेख गर्नुभयो। उहाँले यस वर्षको प्रतियोगितामा श्रीलङ्काले टोलीको सहभागिताप्रति खुशी व्यक्त गर्नुभयो। राष्ट्रपतिले प्रतियोगितामा भाग लिने सबै टोली र खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले उनीहरूलाई खेलकुदको भावनालाई कायम राख्न र आफ्नो उत्कृष्ट प्रदर्शन गरेर यस ऐतिहासिक प्रतियोगिताको प्रतिष्ठा बढाउन आग्रह गर्नुभयो।
1: फुटबल विश्व के सबसे लोकप्रिय खेल में से एक है। ये खेल उत्कृष्टता, एकता और खेल भावना का एक अनुपम उदाहरण है। फुटबॉल लोगों को एक दूसरे से जोड़ता है। खेल भावना का महत्व केवल खेलों तक सीमित नहीं है, ये एक महत्वपूर्ण जीवन मूल्य है जो हमें समानता, सहयोग और विपरीत परिस्थितियों में भी दृढ़ बने रहने की सीख देता है।
0: प्रधान रक्षा कर्मचारी जनरल एनएस राजा सुब्रमणी, सेना प्रमुख धीरज सेठ र नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथन पनि यस अवसरमा उपस्थित थिए। उपराष्ट्रपति सीपी राधाकृष्णनले नयाँ दिल्लीस्थित उपराष्ट्रपति भवनमा प्रख्यात समाज सुधारक रेटामलाई श्रीनिवासनको जन्म जयन्तीमा पुष्पहार अर्पण गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढाउने उद्देश्यले एक पेड माके नाम अभियान अन्तर्गत 70 लाख बिरुवा रोप्ने अभियानको शुरूआत गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले यो अभियानलाई दिल्लीको पर्यावरणलाई रूपान्तरण गर्ने दिशामा एक महत्वपूर्ण पहलको रूपमा वर्णन गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यावरण संरक्षणलाई प्रवर्धन गर्न एक पेड माके नाम अभियान सुरु गर्नुभएको उल्लेख गर्नुभयो। गृहमन्त्रीले सरकारले यमुना नदी सफा गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, विगत एक वर्षमा 129 ढल प्रशोधन केन्द्रहरू सञ्चालनमा आएका छन् जसले नदीमा प्रशोधित पानीको प्रवाह सुनिश्चित गर्दछ। उहाँले यो पनि प्रकाश पार्नुभयो, दिल्ली सरकारले नयाँ विद्युतीय सवारी नीति लागू गरेको छ र हरियो दिल्लीको दृष्टिकोणलाई साकार पार्न प्रतिबद्ध छ। श्री शाहले सबै नागरिकहरूलाई आफ्ना आमाहरूको सम्मानमा बिरुवा रोप्न अपील गर्नुभयो।

0: भारतले केरलमको कोचीमा भोलिदेखि शुरू हुने दुई दिनै ब्रिक्स महिला मन्त्रीस्तरीय बैठक आयोजना गर्ने भएको छ। महिला तथा बाल विकास मन्त्रालयले यस बैठकमा ब्रिक्स सदस्य देशका मन्त्रीहरूले आफ्नो ब्रिक्स अध्यक्षताको नेतृत्वमा सहयोगलाई सुदृढ पार्ने र महिला नेतृत्वको विकासको लागि साझा दृष्टिकोण अगाडि बढाउने बताएको छ। उनीहरूले प्रस्तावित नतिजाहरूमा छलफल गर्नेछन् र ब्रिक्स सदस्य देशहरूबीच सहयोगलाई अझ बढाउन रणनीतिक मार्गदर्शन प्रदान गर्नेछन्। मन्त्रीस्तरीय बैठक यस महिनाको 6 र 7 जुलाईमा आयोजित ब्रिक्स महिला कार्य समूहको बैठकपछि हुँदैछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 टुरान कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। अनि भारतले केरलमको कोचीमा भोलिदेखि शुरू हुने दुई दिने ब्रिक्स महिला मन्त्रीस्तरीय बैठक आयोजना गर्ने भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब सुन्नुहोस् नरेन्द्र गुरुङ अनि डिजी बराइलीको युगल स्वरमा यो लोकगीत।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक हनुक थापा। विषय रहेको छ प्रधानमन्त्रीको इन्डोनेसिया भ्रमण। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 6-11 जुलाई 2026 इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको 3 देशको भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणको पहिलो चरणमा श्री मोदीले 6-8 जुलाईसम्म इन्डोनेसियामा रहनुहुनेछ। यो प्रधानमन्त्रीको चौथो भ्रमण र मई 2018 व्यापक रणनीतिक साझेदारीमा सम्बन्ध बनेपछिको पहिलो द्विपक्षीय भ्रमण हुनेछ। यो भ्रमणले दुई देशबीच वृहत रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउनेछ। भारतको रक्षा र सुरक्षा सहयोगले उच्च स्तरीय भ्रमणहरू, नियमित द्विपक्षीय र बहुपक्षीय अभ्यासहरू र गहिरो रक्षा उद्योग सहयोग मार्फत बढ्दो गति विस्तार गरेको देखेको छ। समुद्री छिमेकीको रूपमा दुवै देशहरूले 2018 इन्डो पेसिफिकमा भारत इन्डोनेसिया समुद्री सहयोगको साझा दृष्टिकोण अप्नाएका थिए। आइएफसी आइओआरमा इन्डोनेसियाली सम्पर्क अधिकारीको नियुक्तिले हाम्रो समुद्री क्षेत्र जागरूकतालाई थप प्रोत्साहन दिनेछ। भारतले एनडिए र डिएसएससीमा इन्डोनेसियाली क्याडेटहरू र अधिकारीहरूको लागि स्थानहरू पनि छुटाउनेछ, जसले गर्दा रक्षा क्षमता निर्माण बढ्नेछ। यो भ्रमणले रक्षा र समुद्री साझेदारीलाई अगाडि बढाउन मद्दत गर्नेछ। विकसित भारत 2047 र एमास गोल्डेन इन्डोनेसिया 2045 विकासनात्मक दृष्टिकोण बीच बलियो तालमेल छ। इन्डोनेसिया आसियान क्षेत्रमा भारतको दोस्रो ठूलो व्यापारिक साझेदारको रूपमा उभिएको छ। 2025-26 द्विपक्षीय व्यापार 24.78 बिलियन अमेरिकी डलर थियो। इन्डोनेसियामा 130+ भारतीय कम्पनीहरूले विभिन्न क्षेत्रहरूमा लगानी गरेका छन्। यो भ्रमणले भारतलाई व्यापार र लगानीतर्फ बढ्न मद्दत गर्नेछ। भारतले लचिलो खाद्य सुरक्षा सहयोग निर्माण गर्ने दिशामा काम गरिरहेको छ। इन्डोनेसियाको खाद्य सुरक्षा प्राथमिकताहरूमा भारतको सहयोगमा 100 टन उच्च गुणस्तरको डिडब्लुआर 162 गहुँको बिउको आपूर्ति समावेश छ। यी प्रयासहरू लचिलो र दिगो कृषि सहयोग विस्तार गर्ने विकास गर्ने हाम्रो व्यापक संलग्नताको अंश हुन्। इन्डोनेसियाले विश्वव्यापी महत्त्वपूर्ण खनिज क्षेत्रमा प्रभुत्व जमाएको छ। विश्वको निकल भण्डारको लगभग 21% हिस्सा इन्डोनेसियासित छ र तामा, बक्साइट र टिनको शीर्ष विश्वव्यापी उत्पादकहरूमा पर्दछ। यो भ्रमणले महत्त्वपूर्ण खनिज सहयोगलाई बलियो बनाउनेछ। इन्डोनेसियाले भारतलाई साझेदारको रूपमा हेर्छ। हाम्रो सार्वजनिक वितरण प्रणाली, सामल सुदृढीकरण योजना, मल अनुदान सुधार, एग्री स्टेक आदि जस्ता सामाजिक कल्याणकारी योजनाहरूबाट सिक्न धेरै प्रतिनिधि मण्डलीले भारतको भ्रमण गरेका छन्। भारत र इन्डोनेसियाले पनि धेरै विकास प्राथमिकताहरू साझा गर्छन्। राष्ट्रपति प्रबोको नेतृत्वमा 30 लाखबाट 36 लाखसम्म कभरेज विस्तार, इन्डोनेसियाको महत्वाकांक्षी निशुल्क पौष्टिक भोजन पहल, भारतको मध्याह भोजन कार्यक्रम पीएम पोषणमा आधारित छ। यस यात्राले ज्ञान बाँडफाँड गरेर विकास प्रदान गरेको देखाएको छ। यसमा इन्डोनेसियाको रेड एन्ड व्हाइट भिलेज कोअपरेटिभ्स पनि सामेल छ, जुन राष्ट्रपति प्रबोमो सुबियान्तोद्वारा सुरु गरेको सरकार समर्पित पहल हो। यस कार्यक्रमले देशभर 80,000 आत्मनिर्भर आर्थिक केन्द्रहरू सृजना गर्ने लक्ष्य राखेको छ र यी कोअपरेटिभ्सको एक पत्त भनेको गाउँ क्लिनिकहरू स्थापना गर्नु र सस्तो औषधिहरूको आपूर्ति गर्नु हो। इन्डोनेसियाले भारतको सस्तो औषधि पहल, जन औषधि थोक आपूर्ति ढाँचा अप्नाएर यी कोअपरेटिभ्स भित्र आवश्यक गाउँ क्लिनिकहरू स्थापना गर्न भारतसँग मिलेर काम गरिरहेको छ। अर्को पहलमा युपिआई र इन्डोनेसियाको क्युआरआईएस

0: समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रवर्तन निदेशालयले तृणमूल काङ्ग्रेससँग सम्बन्धित 150 करोड रुपियाँ भन्दा अधिकको कथित वित्तीय अनियमितता मामिलामा आज बिहान कोलकाता अनि वरिपरिका 5 स्थानमा छापा मारेको छ। दक्षिण 24 परगनाको बेरोइपुरमा नाबालिगसित कथित दुष्कर्म अनि हत्याको मामलाको जाँच तीव्र रूपमा अघि बढिरहेको छ। पश्चिम बंगालमा राज्यसभाका 3 सिटहरूमा हुने उपचुनाव पूर्व राजनैतिक गतिविधि तीव्र भएको छ। दार्जीलिङ जिल्ला शासक श्री हरिशंकर पानीकरले आज दार्जीलिङमा निर्वाचन प्रतिनिधिहरूसित प्रधानमन्त्री आवास योजनाबारे एउटा महत्वपूर्ण बैठक गर्नुभयो र 6 अनुसूची झट्टै लागू गर्ने मागमा गोरामुमो सुभाषवादको तर्फबाट खरसाङमा पोस्टरिङ गरिएको छ। अब समाचार विस्तारमा। प्रवर्तन निदेशालयले तृणमूल काङ्ग्रेससँग सम्बन्धित 150 करोड रुपियाँ भन्दा अधिकको कथित वित्तीय अनियमितता तथा शंकास्पद रकमको ब्याङ्क खाता मार्फत गरिएको कारोबारको मामिलामा आज बिहान कोलकाता अनि वरिपरिको क्षेत्रका 5 स्थानमा छापा मारेको छ। ईडी अनुसार प्रारम्भिक अनुसन्धानमा 150 करोड रुपियाँ भन्दा अधिकको रकम उड्डयन तथा ट्राभल कम्पनीहरू मार्फत शंकास्पद उद्देश्यका लागि पठाइएको तथ्य फेला परेको छ। अनुसन्धान एजेन्सीले केयरवेल एभिएसन र त्यसका निदेशकहरूको परिसरका साथै एक कथित इलेक्टोरल ट्रस्टलाई पनि अनुसन्धानको परिधिभित्र समेटेको छ। ईडीका अधिकारीहरू अनुसार यो कार्यवाही धन शोधन निवारण अधिनियम अन्तर्गत भइरहेको छ। यी कम्पनीहरू मार्फत भएको रकमको प्रवाह र त्यसको प्रयोगबारे विस्तृत अनुसन्धान भइरहेको छ। दक्षिण 24 परगनाको बेरोइपुरमा नाबालिगसित कथित दुष्कर्म अनि हत्याको मामलाको जाँच तीव्र रूपमा अघि बढ़िरहेको छ। आज पश्चिम बंगालका पुलिस महानिर्देशक एसएन गुप्ता त्यस तलाउमा पुग्नुभयो जहाँबाट पीड़िताको शव फेला परिएको थियो। उहाँले घटनास्थलको निरीक्षण गर्नुभयो।

0: जाँच अधिकारीहरूबाट पूरा जानकारी लिनुभयो अनि वर्तमानमा चलिरहेको जाँचको समीक्षा गर्नुभयो। निरीक्षणपछि मीडियासित कुराकानीमा डीजीपीले मामलाको जाँच अब अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो। वैज्ञानिक साक्ष्य जुटाउने काम लगभग पूरा भइसकेको अनि पुलिसले सबै पक्षको गम्भीरतापूर्वक जाँच गरिरहेको उहाँले बताउनुभयो। यदि जाँचको अवधि कुनै अन्य व्यक्तिको संलिप्तता अघि आए उसको विरुद्ध पनि कानून अनुसार कडा कार्यवाही गरिनेछ। उहाँले भन्नुभयो कि राज्य सरकारका मन्त्रीले पनि घटनास्थलको निरीक्षण गरिरहेका छन् अनि उहाँको निर्देशहरू अनुरूप अघिल्लो कार्यवाही गरिनेछ। पुलिसको पूरा ध्यान निष्पक्ष अनि त्वरित जाँचमाथि छ ताकि दोषीहरूलाई चाँडोभन्दा चाँडो कानूनको कटघरामा उभ्याउन सकियोस्। पुलिसको भूमिकाबारे सोधिएको प्रश्नको उत्तरमा जीडीपीले भन्नुभयो कि मामलासित सम्बन्धित सबै प्रशासनिक पक्षहरूको पनि समीक्षा गरिँदैछ। यदि जाँचमा कुनै स्तरमा कुनै पुलिस अधिकारी वा अन्य व्यक्तिको लापरवाही अघि आए त्यस्ता व्यक्तिहरू विरुद्ध पनि नियमअनुसार कडा कार्यवाही गरिनेछ। उहाँले अझ भन्नुभयो कि जाँच पूरा भएपछि अघिल्लो कानूनी प्रक्रिया सुरु गरिनेछ ताकि पीडित परिवारले चाँडो न्याय पाउन सकुन्। पश्चिम बंगालमा राज्यसभाका तीनवटा सिटहरूमा हुने उपचुनाव पूर्व राजनीतिक गतिविधि तीव्र भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको सोमबार राति कोलकाताको अलिपुर स्थित सरकारी अतिथि भवनमा भएको उच्च स्तरीय बैठकमा पूर्व तृणमूल काँग्रेस सांसद औ पूर्व राज्यसभा सांसद सदस्य सुखेन्दु शेखर रायको उपस्थितिले नयाँ राजनीतिक अड्कलहरू जन्माएको छ। डाक्टर श्यामा प्रसाद मुखर्जीको 125 जयन्तीको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूमा भाग लिएपछि अमित शाहले अलिपुर स्थित सरकारी अतिथि भवनमा मुख्यमन्त्री शुभेन्दु अधिकारी, प्रदेश भाजपा अध्यक्ष समीक भट्टाचार्य तथा पार्टीका वरिष्ठ नेताहरूसित संगठनात्मक बैठक गर्नुभयो। यसै बैठकमा सुखेन्दु शेखर रोयलाई पनि बोलाइएको थियो। भाजपाको यस महत्वपूर्ण बैठकमा उहाँको उपस्थिति चर्चाको विषय बन्न पुगेको छ। सुखेन्दु शेखर रोयले हालैमा राज्यसभाको सदस्यता तथा तृणमूल काँग्रेसबाट राजीनामा दिएका थिए तर अहिलेसम्म उनले औपचारिक रूपमा भाजपाको सदस्यता भने लिएका छैनन्। यस अवस्थामा अमित शाहको उपस्थितिमा सम्पन्न यस उच्च स्तरीय बैठकमा उहाँ सामेल हुनुलाई आगामी राजनैतिक रणनीतिको संकेत मानिँदैछ। हिज नै निर्वाचन आयोगले पश्चिम बंगालका तीनवटा राज्यसभा सिटहरूमा हुन गइरहेको उपचुनावको अधिसूचना पनि जारी गरेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। दार्जीलिङ जिल्ला शासक श्री हरिशंकर पानीकरले आज दार्जीलिङमा निर्वाचन जनप्रतिनिधिहरूसित एउटा महत्वपूर्ण बैठक गर्नुभयो। बैठकमा दार्जीलिङ पहाड़मा पक्का घर नहुनेहरूका लागि प्रधानमन्त्री आवास योजना अन्तर्गत घरहरू कसरी प्रदान गरिने अथवा निर्माण खर्च कसरी प्रदान गरिने विषयहरूमाथि छलफल गरियो। पश्चिम बंगालमा भाजपा सरकार आएपछि प्रधानमन्त्री आवास योजना अन्तर्गत घर नहुनेहरू विशेष गरी चिया बगान क्षेत्रहरूमा यस योजनाको लाभ मानिसहरू समक्ष कसरी पुर्याउनु पर्ने त्यसबारे छलफल गरियो। छलफलपछि पत्रकारहरूलाई सम्बोधित गर्दै खरसाङका विधायक सोनाम लामाले भन्नुभयो,
1: आज चाहिँ हामीले जुन चाहिँ टी गार्डन सबै आजको यो डिस्ट्रिक्ट लेभलमा चाहिँ एउटा डिएम साहबले बोलाउनु भएको सबैलाई है हाम्रो एमपिएमएले सबैलाई लिएर एउटा जुन चाहिँ स्किम छ यो हाउसिङ फर अल भन्ने पहिला छ थियो है अहिले एउटा जुन चाहिँ स्किम छ सबैलाई घर पाउनुपर्छ जसलाई निधि त्यो स्किम इम्प्लिमेन्ट गर्नुको लागि कसरी इम्प्लिमेन्ट गर्ने भनेर अब सरकारले चाहिँ के छ भने जसलाई जरुरत छ एकदमै घरको जरुरत छ उसले घर पाउनुपर्छ सबैको हक हो अधिकार हो भनेर एउटा स्किम छोडेको छ है र त्यो स्किममा अब तर हाम्रो यहाँ मानिसहरू म्याक्सिमम 70% 60% मान्छे टी गार्डन एरियामा बस्छ अनि टी गार्डन एरियामा मान्छेको जमिन त छ तर पेपर छैन र त्यहाँनिर कतिवटा एनओसीको प्रब्लम हुन्छ के हुन्छ कसरी इम्प्लिमेन्ट गर्ने होइन त्यसले गर्दाखेरि चाहिँ अब पहिला फेरि यो टी गार्डनमा यो स्किमहरू थिएन है तर पनि सरकारले कतिवटा के स्किमहरू गरेको छ अनि त्यो कसरी सर्वे गर्ने अनि कसलाई जरुरत छ अब होइन यहाँनिर त अब घर भनेपछि सबैले नै हुनेले पनि बनाइदेऊ भन्छ त्यही माथि पनि तल थपेर पनि बनाइदेऊ भन्छ जो मान्छेलाई जरुरत छ उसले कहिले पनि घर पाएको छैन पाउनु सक्दैन किनभने उहाँले खोजिदिने मान्छे हुँदैन त्यसले गर्दा आज एउटा कमिटी बनिने।
0: हिज अबेर राति गरिएको एक ठूलो कार्यवाहीमा राज्य पुलिसको विशेष कार्यदलले नक्सलबाडीको रथखोला मोड़ क्षेत्रमा दुई लागु औषध तस्करलाई पक्राउ गरेको छ।
2: पक्रा परेका तस्करहरूलाई मालदा जिल्लाको वैष्णव नगरका निवासी मिनाजुल शेख र नसिम शेखको रूपमा चिन्हित गरिएको छ। उनीहरूले बोकेका झोलाबाट लगभग 3.5 किलो ब्राउन सुगर जफ्त गरिएको छ। प्रारम्भिक जानकारी अनुसार दुई अभियुक्त मालदा जिल्लाबाट बस मार्फत नक्सलबारीमा आइपुगेका थिए। सूचनाको आधारमा कार्यवाही गर्दै एसटिएफले उनीहरूलाई घेरा हालेर पक्राउ गरे। एसटिएफ अनुसार दुवैजना लामो समयदेखि पुलिसबाट बाँचेर लागु औषध तस्करीमा संलग्न रहेको आरोप छ। लागु औषध जफ्त भएपछि अभियुक्तहरूलाई नक्सलबारी थाना पुलिसलाई जिम्मा लगाइएको छ। उनीहरूलाई आज सिलगढी मेजिस्ट्रेट अदालतमा पेश गरियो। पुलिसले अब यो लागु औषधको खेप तस्करहरूले कसलाई हस्तान्तरण गर्ने थियो र यस नेटवर्कमा अरू को को संलग्न छन् भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ। दिव्यतम अधिकारी, आकाशवाणी समाचार, खरसाङ।
0: सिलगढी नगर निगमको पहलमा वार्ड नम्बर 43 नजिक राष्ट्रिय राजमार्गमा लगाइएको अनेकौं अवैध होर्डिङ अनि ब्यानर हटाइएको छ। आज निगमका कर्मचारीहरूले अभियान चलाएर सड़कको किनारमा लगाइएको अनुमति बिना लगाइएको होर्डिङ अनि ब्यानरहरू हटाए। नगर निगम सूत्रहरू अनुसार शहरका अन्य

क्वार्टर झुण्डिएको अवस्थामा रहेको छ। पहिरोले रेलवे सेवा बाधित बनेको छ भने राष्ट्रिय राजमार्ग 110 पुगेको पहिरो सफा गरेर गाडीहरू भने कुद्ने बनाइएको छ। छैटौं अनुसूची ल्याऊ माटो बचाऊ जस्ता नाराहरू लगाइएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रवर्तन निदेशालयले तृणमूल काङ्ग्रेससँग सम्बन्धित 150 करोड रुपियाँ भन्दा अधिकको कथित वित्तीय अनियमितता मामिलामा आज बिहान कोलकाता अनि वरिपरिका 5 स्थानमा छापा मारेको छ। दक्षिण 24 परगनाको बरैपुरमा नाबालिगसित कथित दुष्कर्म अनि हत्याको मामलाको जाँच तीव्र रूपमा अघि बढिरहेको छ र पश्चिम बङ्गालमा राज्यसभाका 3 सिटहरूमा हुने उपचुनाव पूर्व राजनीतिक गतिविधि तीव्र भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।

0: समय अहिले बेलुकीको 7 बजिरहेछ र यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि. र अब आउनुहोस् अघिल्लो क्रममा सुनौ कार्यक्रम लोकलहरी अन्तर्गत शर्मिला पाखरिनको शर्मा लोकगीतहरू.
1: আকাশবাণী শিলিগুড়ি, এখন হিন্দি ছায়াছবির গান. হিন্দি ছায়াছবির গানের অনুষ্ঠানের প্রথম গানটি শুনবেন লতা মঙ্গেশকরের কণ্ঠে, ছায়াছবি রাম লক্ষ্মণ.

0: प्रस्तुत छन् प्रमुख समाचार। प्रधानमन्त्रीको भारत इण्डोनेशिया रणनीतिक साझेदारी अझ मजबूत बनाउन आह्वान। शिक्षा मन्त्रीले भन्नुभयो, भारतीय शिक्षाको विश्व विस्तारमा नयाँ अध्याय। अमित शाहद्वारा 70 लाख बिरूवा रोप्ने अभियानको शुभारम्भ। शिवराज सिंह चौहानद्वारा प्रगति परियोजनाको शुभारम्भ। अनि केरलको कल्लाडी नजिक सुरुङ निर्माण स्थलमा गएको पहिरोमा 3 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत इण्डोनेशिया रणनीतिक साझेदारीलाई अझ मजबूत बनाउन आह्वान गर्नुभएको छ। जकार्तामा इण्डोनेशियाको संसदलाई सम्बोधन गर्दै उहाँले यसबाट दुवै देशको समृद्धि बढ़नुका साथै क्षेत्रीय र विश्व शान्ति तथा स्थिरतामा पनि योगदान पुग्ने बताउनुभयो। प्रधानमन्त्री श्री मोदीले भारत र इण्डोनेशिया बीचको सम्बन्ध युगौं पुरानो रहेको, दुवै देशमा लोकतान्त्रिक मूल्य, आपसी विश्वास र साझा भविष्यको दृष्टिकोण रहेको उल्लेख गर्नुभयो। उहाँले रक्षा, समुद्री सुरक्षा, व्यापार, डिजिटल प्रविधि, शिक्षा, कृत्रिम बुद्धिमत्ता, एआई, महत्वपूर्ण खनिज, साइबर सुरक्षा र समुद्री सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। श्री मोदीले यूपीआई, शिक्षा, स्टार्टअप र नवप्रवर्तन जस्ता डिजिटल सार्वजनिक पूर्वाधारमा सहकार्य बढ़ाउन पनि आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, रामायणदेखि बोरोबुदुरसम्म फैलिएको साझा सांस्कृतिक सम्पदाले दुवै देशबीचको गहिरो सभ्यतागत सम्बन्ध झल्काउँछ। प्रधानमन्त्री श्री मोदीले वर्तमान सम्बन्धलाई भारत इण्डोनेशिया सम्बन्धको नयाँ अध्यायको शुरूआत भएको उल्लेख गर्दै भन्नुभयो,
1: भारत विस्तारवाद नहीं विकासवाद की नीति पर चलता है और इसलिए हम भारत में कहते हैं सबका साथ सबका विकास। आज मैं यही मंत्र यही भावना लेकर इंडोनेशिया के आप सभी सांसद सदस्यों के बीच आया हूं। भारत और इंडोनेशिया के बीच समुद्र ताजा भविष्य का केंद्र है।
0: केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभयो, भारतीय प्रबन्धन संस्थान आईआईएम बेंगलुरूलाई इण्डोनेशियामा एउटा विदेशी परिसर स्थापित गर्ने अनुमति मिल्नुले भारतको शिक्षा क्षेत्रमा एउटा नयाँ अध्याय जोड़िएको छ। यस प्रस्तावलाई प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डोनेशिया यात्रा अवधि स्वीकृति दिनुभयो। उहाँले अघि भन्नुभयो, यतिको प्रतिष्ठित संस्थान विदेशी परिसरमा स्थापना हुनु भारतको ज्ञान परम्परा र शिक्षा प्रणालीको वैश्वीकरणको दिशामा एउटा महत्वपूर्ण पहल हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा

हरियाली बढ़ाउने उद्देश्यले एक पेड़ माँ के नाम अभियान अन्तर्गत 70 लाख बिरूवा रोप्ने अभियानको शुभारम्भ गर्नुभयो। उहाँले सेन्ट्रल रिज स्थित राष्ट्रपति अंगरक्षक दल परिसर र नानकपुरा रिज क्षेत्रमा बिरूवा रोपेर अभियानको शुरूआत गर्नुभयो। यस अवसरमा विभिन्न विकास परियोजनाको उद्घाटन पनि गरियो। कार्यक्रममा दिल्लीका उपराज्यपाल तरणजीत सिंह सन्धु, मुख्यमन्त्री रेखा गुप्ता, केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव, दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा तथा यातायात मन्त्री डाक्टर पंकज कुमार सिन्हा लगायतको उपस्थिति रहेको थियो। कृषि मन्त्री शिवराज सिंह चौहानले आज प्रगति परियोजनाको शुभारम्भ गर्नुभयो। यस परियोजनाको उद्देश्य 20,000 भन्दा अधिक कृषि उद्यमी र 20 लाख किसानलाई सशक्त बनाउनु हो। नयाँ दिल्लीमा संचार कर्मीसँग कुरा गर्दै मन्त्री श्री चौहानले विकसित भारतको लक्ष्य हासिल गर्न कृषि विकास, समृद्ध गाउँ र समृद्ध किसान आवश्यक रहेको बताउनुभयो। उहाँले सरकार यस लक्ष्य प्राप्तिका लागि हरसम्भव प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो। मन्त्री श्री चौहानका अनुसार प्रगति कार्यक्रम अन्तर्गत 26,000 साना कृषि उद्यमीलाई तालिम प्रदान गरिनेछ। उहाँले यस्ता उद्यमीहरूले एक गाउँमा 100 देखि 200 किसानसँग सहकार्य गर्दै कृषि क्षेत्रमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। केरलको वायनाड जिल्लाको मेप्पडी स्थित कल्लाडी नजिक सुरुङ निर्माण स्थलमा लगातारको वर्षापछि गएको पहिरोमा 3 जनाको मृत्यु भएको छ। घटनामा माटो मुनि फँसेका 9 जना मजदूरको उद्धार गरी मेप्पडी सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। अन्य 6 जना अझै बेपत्ता छन् र उनीहरू पहिरोमा पुरिएको आशंका छ। उद्धारका लागि अग्नि नियन्त्रण तथा आपदा उद्धार टोली परिचालन गरिएको छ। केरल राज्य आपदा प्रबन्धन प्राधिकरणका अनुसार सुरुङ निर्माणका क्रममा थुपारिएको माटो र ढुंगा लगातारको भारी वर्षाका कारण खस्दा सड़क समेत अवरूद्ध भएको छ। वायनाडमा हिजोदेखि लगातार भारी वर्षा भइरहेको छ। वायनाड र कोझिकोड जिल्लाका लागि रेड अलर्ट जारी गरिएको छ भने वायनाडका सबै शैक्षिक संस्थान भोलि बन्द रहने जनाइएको छ। यता जम्मू कश्मीरमा भारी वर्षाका कारण आज बिहान डोडा जिल्लाको थथरी क्षेत्रमा बादल फाट्दा धेरै घर अनि दोकानहरूलाई क्षति पुगेको छ। हाम्रा जम्मू संवाददाता अनुसार बादल फाट्नाले कसैको ज्यान गएको अनि घाइते भएको भने खबर छैन। उपराज्यपाल मनोज सिन्हाले स्थितिको जायजा लिन डोडाका उपायुक्तसित कुरा गरिनका साथै जिल्ला प्रशासनलाई प्रभावित परिवारलाई तत्काल राहत र सहायता दिन निर्देश दिएको बताउनुभयो। उहाँले अधिकारीहरूलाई राष्ट्रिय राजमार्ग 244 सफा गर्नका साथै पुननिर्माण कार्यमा गति ल्याउन र प्रभावित क्षेत्रमा सामान्य स्थिति बहाल गर्न त्वरित उपाय सुनिश्चित गर्ने पनि निर्देश दिनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले दिल्ली विश्वविद्यालयका 23 लाख भन्दा बढ़ी विद्यार्थीले लागू औषध मुक्त रहने प्रतिबद्धता जनाएकोमा प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले यति ठूलो संख्यामा विद्यार्थीले एकैसाथ गरेको प्रतिबद्धताले स्वस्थ, सबल र समृद्ध भारत निर्माण प्रति उनीहरूले दृढ़ संकल्प झल्काएको बताउनुभयो। उपराष्ट्रपतिले देशभरिका विश्वविद्यालयलाई पनि यस अभियानमा सहभागी भई विद्यार्थीलाई लागू औषधबाट टाढा रहन प्रेरित गर्न आग्रह गर्नुभएको छ। श्री राधाकृष्णनले शिक्षण संस्थानहरूलाई नशामुक्त भारत अभियानमा सक्रिय रूपमा सहभागी हुन पनि आह्वान गर्नुभएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले भोगापुरम अन्तर्राष्ट्रिय विमानस्थलले एरोड्रोम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै उद्घाटनका लागि तयारी पूरा गरिएको बताउनुभयो। विमानस्थलको निरीक्षणपछि उहाँले आन्ध्र प्रदेश सरकारले उद्घाटनको मिति तय गर्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनुरोध गरेको जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्र सरकार, राज्य सरकार र जीएमआर समूहको सहकार्यमा यो परियोजना निर्धारित समयभन्दा अघि नै सम्पन्न भएको हो। मन्त्री श्री नायडूले विमानस्थललाई वार्षिक 4 करोड़ यात्रु सेवा दिन सक्ने क्षमतासहित विकास गरिएको र यहाँ अन्तर्राष्ट्रिय स्तरका सुविधा उपलब्ध रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले यही जुलाई 9 हरियाणाका विभिन्न जिल्लाका इटाभट्टामा भएको भनिएको बन्धुवा मजदूरीसँग सम्बन्धित 86 मुद्दाको अनलाइन सुनवाई गर्ने भएको छ। आयोगका अध्यक्ष न्यायाधीश भी रामा सुब्रमण्यमको अध्यक्षतामा हुने सुनवाईमा सम्बन्धित अधिकारीहरूले बन्धुवा मजदूरको पहिचान, उद्धार र ई श्रम पोर्टलमा दर्ताको अवस्थाबारे जानकारी दिनेछ। सुनवाईमा बुधबार बधुवा मजदूरी उन्मूलन ऐन 1900